यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सियोसर गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMIमा खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्यास ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसी।

0: कर्मचारीबाट सदस्य सचिव महेश भट्टराईलाई पदमुक्त गरेको हो। कर्मचारीबाट सदस्य सचिवमा नियुक्ति भएकालाई जागिरबाटै बर्खास्ती र राजनीतिक नियुक्ति पाएकालाई सरकारले संरक्षण गरेको आरोप लगाउँदै कानूनी आधार बिना सरकारले निर्णय गरेको सीटीभीटीका एक निर्देशकले बताउनु भएको छ।
1: पछिल्लो समय सरकारको राजस्व असूली पूँजीगत खर्च निरन्तर घट्दो क्रममा रहेको छ। चालू आर्थिक वर्ष 2082-83 को 10 महिना अर्थात वैशाख अन्तिम सातासम्म 11,53,00,000,00,000 रूपियाँ मात्रै बजेट खर्च भएको छ।
0: कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अघि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको छ। देउवा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यभाग सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउवा समूहले मंगलबारको शिर बुधबार बागमती प्रदेशमा छुट्टै फेला राखेको छ।
1: नेपाल उद्योग परिसंघ सीएनआईले आर्थिक वर्ष 2083-84 को बजेटका लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वागले समक्ष सुझाव पेश गरेको छ। सीएनआईले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको छ।
0: पश्चिम एसियामा जारी तनावका कारण मानव विकास सूचकाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण प्रवाह आयातित सामग्रीमा अत्याधिक निर्भरताका कारण नेपाल पश्चिम एसिया द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरिएको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
1: मेची भन्सार कार्यालय मातहतका 6 छोटी भन्सार कार्यालय मध्ये एउटा मात्र सञ्चालनमा छ। राजस्व असूली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अन्य 5 छोटी भन्सार बन्द छन्।
0: पछिल्लो साताको कारोबारमा धितोपत्र बजारमा कारोबार रकम 19.18% घटेको छ। अघिल्लो साता 21.18 अर्ब रूपियाँ भन्दा बढ़ीको 4,80,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता भने 17.12 अर्ब रूपियाँ भन्दा बढ़ीको 3,91,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो। औसतमा पनि कारोबार रकम र किता दुवै घटेको छ। औसत कारोबार रकम 35% भन्दा बढ़ी र औसत कारोबार किता करिब 35% घटेको छ। नेप्सीका अनुसार अघिल्लो साता औसतमा 5,29,00,000,000 रूपियाँ भन्दा बढ़ीको 1,20,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएकोमा गत साता औसतमा 3,42,00,000,000 रूपियाँ भन्दा बढ़ीको 48,20,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको हो।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14*15 *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। तेल उत्पादक देशहरूको समूह ओपेक प्लसले आगामी जुन महिनाका लागि

0: तेल उत्पादनको कोटा बढ़ाउने निर्णय गरेको छ। यो लगातार तेस्रो महिनाको वृद्धि हो, तर विश्लेषकहरूका अनुसार वास्तविक आपूर्तिमा यसको प्रभाव निकै सीमित रहनेछ। सोमवार आइतबार जून महिनाका लागि दैनिक 1,88,000 ब्यारेल उत्पादन लक्ष्य बढ़ाउने निर्णय गरेको हो। यो वृद्धि मे महिनाको बराबर भए पनि संयुक्त अरब इमिरेट्स ओपेक तथा ओपेक प्लस समूहबाट बाहिरिएपछि उसको हिस्सा हटाइएको छ। होर्मुज जलमार्ग बन्द रहँदा खाड़ी क्षेत्रबाट तेल आपूर्ति अवरूद्ध भएको छ। इरानसँगको युद्धका कारण फेब्रुअरी 28 शुरू भएको तनावले साउदी अरब, इराक, कुवेत र युएई जस्ता देशको निर्यातमा ठूलो ह्रास ल्याएको छ।
1: अब खेल र खेलाड़ीका खबर। नेपालको घरेलु कोर्टमा तेस्रो पल्ट आयोजना हुन लागेको काभा महिला भलिबल च्याम्पियनशीपको तयारी पूरा भएको छ। नेपाल भलिबल संघ एनभीएको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनशीप हुँदैछ।
0: नेपालले फिर्ता ल्याउन सक्छ विदेशीको अवैध सम्पत्ति शीर्षकमा कान्तिपुर दैनिकमा दिवेश घिमिरे लेख्नुहुन्छ। नेपालबाट अवैध रूपमा विदेशीको सम्पत्ति फिर्ता गर्ने प्रक्रिया असाध्य जटिल छ। यसमा संरचनागत तथा संस्थागत चुनौतीका चाङ छन्। पारस्परिक कानूनी सहायता सम्बन्धी सन्देहहरूको अभाव छ। नेपालमा विदेशीको सम्पत्ति खोजी र पुनप्राप्तिको आधारभूत प्रक्रियाको शुरूआत भएकै छैन। विदेशीको अवैध सम्पत्ति फिर्ता ल्याउने विषय राजनीतिक नारा वा लोकप्रिय एजेण्डा मात्रै होइन, यो राज्यको समग्र संस्थागत क्षमता, कानूनी विश्वसनीयता र अन्तर्राष्ट्रिय सहकार्य क्षमताको परीक्षण हो।
1: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल वैशाख 28 गते सोमबार, मे 11 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको नवमी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। सरकारको नीति तथा कार्यक्रम आज, सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य, पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
1: एसीएको नतिजा भोलि सार्वजनिक गर्ने तयारी, प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष प्रचण्ड वामपन्थी एकताको पक्षमा।
0: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेखतिर लागेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रेतिएपछि पंक्षी अनुसन्धान रोकियो।
1: युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानको जवाब, अमेरिकाद्वारा अस्वीकार, मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा।
0: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने, राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी, चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुन लागेको प्रसंग।
1: नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकतामा राख्दै सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। मुलुकको संरचनात्मक कमजोरी सुधार्दै सुसंस्कृति र समृद्ध समाज निर्माणका लागि दृढताका साथ अघि बढ़ने नीति तथा योजना ल्याउने सरकारले तयारी गरेको हो। अर्थतन्त्र पुनर्संरचना र स्तर उन्नतिको चरणमा प्रवेश गरेकाले आगामी वर्षदेखि दोस्रो चरणको सुधार शुरू गर्ने सरकारको नीति रहेको छ। अर्थ राजनीतिक संकटको जरो विस्तृत प्रोत्साहन संरचनामा निहित रहेको भन्दै महँगो चुनाव, अपारदर्शी चन्दा संकलन र बोझिलो दलीय संरचनाले राजनीतिलाई सेवा होइन पेशा र लगानीको माध्यममा रूपान्तरण गरेको आरोप सरकारले अघिल्ला सरकारहरूलाई लगाउँदै आएको छ। मुख्य गरी नीतिगत भ्रष्टाचार, लेनदेन र आसेपासे पुँजीवादका कारण मुलुक गम्भीर अवस्थामा पुगेको सरकारको दावी छ। यसले उद्यमशीलता, प्रतिस्पर्धा र नव प्रवर्धक मार्फत आर्थिक वृद्धिमा अवरोध सृजना गरेको भन्दै त्यसमा सुधारका योजना अघि सार्ने सरकारले तयारी गरेको छ। आगामी नीति तथा कार्यक्रम र बजेट मार्फत राष्ट्रको विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थाको यथार्थ परक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने सरकारले योजना समेत अघि सारेको छ। यसैबीच आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। संविधान अनुसार राष्ट्रपतिले नै सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने कार्यव्यवस्था रहेको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज अपरान्ह 4 बजे बैठक बोलाइएको छ।
3: अपरान्ह 2 बजे बस्नेवट आह्वान भएको छ। 4 बजे सम्मान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ। उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो। तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ। सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै, यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ। जुन चाहिँ बैठक सकिसके पछाडि, प्रतिनिधि सभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ। हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ।
0: यसैबीच आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन ऐन अनुसार बजेटका सिद्धान्त र प्राथमिकता बजेट प्रस्तुत गर्नु 15 दिन अगाडि नै छलफल भई पारित गरेर सरकारलाई बुझाइसक्नुपर्छ। छ। प्रत्येक आर्थिक वर्षका लागि यस ऐन बमोजिम विनियोजन विधेयक पेश गर्नुभन्दा कम्तीमा एक महिना अगावै अर्थमन्त्रीले विनियोजन विधेयकमा समावेश हुने सरकारका बजेट तथा कार्यक्रमका सिद्धान्त र आयोजना वा कार्यक्रमको प्राथमिकताको विवरण संघीय संसदमा प्रस्तुत गर्नुपर्छ। संविधानमा उल्लेख भएको 15 जेठमा बजेट ल्याउनै पर्ने बाध्यकारी व्यवस्था अनुसार ऐनमा भनिए अनुसार बजेटको सिद्धान्त र प्राथमिकता एक महिना अगाडि नै अर्थात 15 वैशाखभित्रै संसदमा पेश गरिसक्नु पर्थ्यो। तर अहिले संसद अधिवेशन नै नभएकाले सरकारले पेश गरिसकेको अवस्था छैन। दफा 11(2) अनुसार बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकताको विवरण संघीय संसदमा पेश भएपछि सैद्धान्तिक छलफल गरी त्यसमा कुनै विषय समावेश गर्नुपर्ने हटाउनुपर्ने वा सो सम्बन्धी कुनै सुझाव वा निर्देशन दिन आवश्यक देखिएमा वैशाख मसान्तभित्र त्यस्तो सुझाव तथा निर्देशन अर्थ मन्त्रालयमा पठाउन सक्ने भनिएको छ। सरकारले अधिवेशन नै 28 वैशाख अर्थात आज बोलाएको र सोही दिन नीति तथा कार्यक्रम वाचन गर्ने तयारी भइसकेकाले बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने कार्यसूची झन पर धकिलिने भएको छ। यसैबीच नेपाल उद्योग परिसंघ सीएनआईले आगामी आर्थिक वर्षको बजेट उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज गर्ने गरी ल्याउन आग्रह गरेको छ। परिसंघले निजी क्षेत्रलाई विकासको इन्जिनका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने नीति लिन आग्रह गरेको हो। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग सुझाव पेश गरेको छ। आय आर्जन र सम्पत्ति सृजनालाई सहयोग गर्ने गरी बजेट ल्याउनुपर्ने परिसंघका अध्यक्ष पाण्डेले बताउनुभयो। नीतिगत अस्थिरता, मुद्रास्फीति नियन्त्रण नीति, निजी क्षेत्रमा जाने ऋण घटाउने र विदेशी मुद्रा संचिति बढ़ाउने नीति, चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन, 2079 सम्पत्ति वर्गीकरण कार्यविधि लगायतका कारण निजी क्षेत्रको मनोबल खस्किएको परिसंघको निष्कर्ष छ। ऋणको औसत ब्याजदर एकल अंकमा झरेको र बैंकिङ प्रणालीमा 10 खर्ब भन्दा बढ़ी लगानी योग्य पूँजी भए पनि लगानी नभएको समेत परिसंघले सरकारको ध्यान आकर्षण गराएको छ।
1: माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि प्रकाशन गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै प्राविधिक तयारी पूरा भइसकेको समेत जनाएको छ। एसईई सकिएपछि 5 वैशाखमा 77 जिल्लाका उत्तर पुस्तिका र अंक सानो टीम स्थित परीक्षा केन्द्रमा ल्याइएको थियो। त्यसपछि प्राविधिक सत्रको कार्य शुरू भएको थियो। 19 देखि 29 चैतसम्म भएको एसईईमा नियमित तर्फका 4,46,776 र ग्रेड वृद्धिका तर्फका 63,485 विद्यार्थी सहभागी थिए। 2,57,227 छात्र र 2,52,434 छात्रले परीक्षामा भाग लिएका छन्। विगतका वर्षहरूमा एसईईको नतिजा सार्वजनिक गर्न 3 महिना समय लाग्ने गरेको थियो। यसपटक भने एसईई निर्देशिका नै परिमार्जन गरेर सरकारले 1 महिनामै प्रकाशन गर्न लागेको हो। विगतका वर्षहरूमा नतिजा धेरै कुर्नु पर्दा विद्यार्थी पनि के पढ्ने भनी अन्यल अवस्था रहेको थियो। तर यसपटक भने 1 महिनामै नतिजा सार्वजनिक हुन लागेको हो।
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा 4,631 सवारी साधन दुर्घटनामा पर्दा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते अवस्थामा छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिका रहेको ट्राफिक प्रहरीले जनाएको छ। 16 देखि 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्षभन्दा माथिका 81 जना दुर्घटनामा परेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरेको बताएको छ। सरकारले 100 दिनको कार्ययोजनामा समावेश गरे अनुरूप सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुविदीले सीआईएनसँग बताउनुभयो। ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार पनि गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी साधनको चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको हो। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो।
1: सरकारले हालै ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट अस्वीकृत गराउने रणनीतिमा विपक्षी दलहरू जुटेका छन्। आह्वान भइसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश ल्याएकोमा विरोध गर्दै आएका कांग्रेस एमाले र नेकपाका सबै अध्यादेश एउटै एकै पटक अस्वीकृत गर्ने कि वस्तु अन्तर्वस्तु हेरेर अघि बढ़ने भन्ने निष्कर्षमा भनी पुगे नपुगेको नेताहरूले बताएका छन्। संघीय संसदका दुवै सदनबाट अध्यादेश स्वीकृत नभए स्वत निष्क्रिय हुने संवैधानिक प्रावधान छ। संविधान सभामा सत्तारूढ राष्ट्रपाको झण्डै द्वितीय सीट रहेकाले अध्यादेश स्वीकृत हुन समस्या छैन, तर राष्ट्रिय सभामा राष्ट्रपाको उपस्थित छैन। त्यसैले राष्ट्रिय सभाबाट केही अध्यादेशलाई असफल पार्ने गृहकार्यमा कांग्रेस एमाले र नेकपाका नेताहरू जुटेको बताइएको छ। हालै जारी गरिएका सबै आठ अध्यादेश आज बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पेश गर्ने कार्यसूची समेत तय गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वनका उपभोक्ता सुविधाको खोजीमा वन सम्बन्धी निकायको दावी भने फरक फरक।
4: एउटा समयमा कर लिँदैन थियो, बीचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5%मा उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ।
1: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन, विद्यार्थी लेखतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द, बर्ड फ्लूले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आस्था सुन च्यादी गहना पसल 5 खपन्चा लिङलिङको शाखा अब 5 खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
6: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 5 खपन्चा लिङलिङ बजार।
5: प्रोप्राइटर खड्ग विश्वकर्मा।
7: सम्पर्क नम्बर 98 4 23 65 82।
6: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
8: फोन नम्बर 98 11 33 96 97।
9: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ, देवढुङ्गा भित्र भगवानको घर, दशली ओमकार एकै हो, बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ, भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाऊ।
6: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडीमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424939900।
10: झाडी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन, त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सरकारको नीति तथा कार्यक्रम आज, प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटलाइजेशन शीर्षकमा खबर छ। त्यस्तै गरेर पेट्रोलको भार मध्यम वर्गलाई मार शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पश्चिम एसियाली युद्धपछि बढ़ेको मूल्यकै कारण दोलखाका अनिल निरूपानीको इन्धनमा हुने खर्च 35% हाराहारी पुग्ने देखिएको छ। आफू बस्ने ठाउँ काठमाडौँको संकमूलदेखि भक्तपुरको राधेदारदे स्थित काम गर्ने ड्राइभिङ सेन्टरसम्म जाँदा आउँदा साताको 5 लिटर पेट्रोल लाग्ने गरेको छ। पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिले दुई पाङ्ग्रे सवारी र सार्वजनिक यातायातमा भर पर्ने मध्यम वर्गको दैनिकी थप महँगिएको छ, तर ईभी तर्फको फट्को अझै सहज भने देखिएको छैन। त्यस्तै यासा टिप्दै कलिला हातहरू शीर्षकमा डीबी बुढाले जुम्लाबाट खबर लेख्नु भएको छ भने विद्यार्थी लेख हिँडेपछि 15 दिन विद्यालय बन्द शीर्षकमा मनुष बडुले दार्चुलाबाट खबर लेख्नु भएको छ। अभिभावक सँगै विद्यार्थी यासा संकलनका लागि लेखतिर हिँडेपछि अपि हिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। अपि हिमालका सामुदायिक विद्यालय आइतबारदेखि लागू हुने गरी 15 दिनका लागि बन्द गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदनराज जोशीका अनुसार भर्खर विधाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको छ। आमदानीको मुख्य स्रोत नै यासा संकलन भएकाले पनि सिजनमा विद्यार्थीहरू त्यहाँ जाने गरेको बताइएको छ। त्यस्तै पश्चिम एसिया तनावले नेपालको मानव विकास उपलब्धि जोखिममा यूएनडीपी शीर्षकमा कृष्णा प्रसाईले खबर लेख्नु भएको छ। पश्चिम एसियामा जारी तनावका कारण मानव विकासका सूचाङ्कमा नेपालले हासिल गरेको उपलब्धि जोखिममा परेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपीले जनाएको छ। अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखला विप्रेषण आप्रवासन र आयातित सामग्रीमा अत्यधिक निर्भरताका कारण नेपाल पश्चिम एसियामा द्वन्द्वको जोखिममा रहेको यूएनडीपीद्वारा अघिल्लो महिना सार्वजनिक गरेको पश्चिम एसिया द्वन्द्वको असर सम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। यसै लगानी वृद्धिमा सघाउने बजेट ल्याउन परिसंघको आग्रह शीर्षकमा पनि भित्रीपृष्ठमा खबर प्रकाशित छ।
11: प्रदेशगत भेला गर्दै देउबा पक्ष शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर पनि छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा पार्टीको 15 महाधिवेशन गर्ने तयारी अगाडि बढ़ाएको छ। संस्थापन पक्षसँग एकता प्रयास निष्कर्षमा पुग्न नसकेपछि देउबा पक्ष छुट्टै महाधिवेशन गराउन आयोजक समिति बनाउने कसरतमा जुटेको हो। देउबा विदेशमा रहेकाले उहाँको पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहनु भएको छ। देउबा समूहले मंगलबार कोशी र बुधबार बागमती प्रदेशमा छुट्टै भेला बोलाएको छ। अरू 5 प्रदेशमा समेत भेला सकेर छुट्टै महाधिवेशन आयोजक समिति बनाउने र त्यसपछि सरसल्लाहमा मिति तोकिने नेताहरूले बताउने गरेका छन्। बर्ड फ्लूले चरा रितिएपछि रोकियो पंक्षी अनुसन्धान शीर्षकमा शंकर आचार्यले पर्साबाट लेख्नु भएको खबर छ। अनुसन्धानका लागि पालिएका पंक्षी बर्ड फ्लूले मरेपछि राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरको अनुसन्धान कार्य रोकिएको हो। चैत अन्तिम सातादेखि कार्यालय परिसरमा बर्ड फ्लू देखा परेर 1 वैशाखमा बाँचेका पंक्षीदेखि अण्डा दाना लगायत सम्पूर्ण वस्तु नष्ट गरिएको थियो। 21 चैतमा पहिलो पटक अनुसन्धान केन्द्रमा रहेका टर्कीमा बर्ड फ्लू देखिएपछि अन्य पंक्षीमा पनि सर्दै गएको कार्यक्रमका सूचना अधिकृत खम्ब बहादुर प्रजाले बताउनु भएको छ। कार्यक्रममा करिब 50 लाख रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। अर्को खबर 5 दिनमा एक्लैले गरिन् 132 जनाको आँखाको शल्यक्रिया शीर्षकमा आनन्द गौतमले ताप्लेजुङबाट लेख्नु भएको खबर पनि छ। मेची आँखा अस्पताल झापाका डाक्टर विनिता थापाले ताप्लेजुङ पुगेर 5 दिनमा 132 जनाको आँखाको शल्यक्रिया गर्नुभएको हो। नागरिक दैनिकमा ई बिडिङमा चलखेल 313 ठेक्काको दर रेट परिवर्तन शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। प्रतिवादीको इन्कारी बयान छ। विद्युतीय कारोबार र संगठित अपराधमा मुद्दा हालिएको छ। 1163 सय बोलपत्र प्रभावित भएको छ। पूर्व मन्त्री विक्रम पाण्डेको बयान शीर्षकमा अर्को खबर पनि उल्लेख गरिएको छ। वामपन्थी एकता पक्षमा दहाल शीर्षकमा खबर छ। वामपन्थी दलहरू बीचमा एकताको चर्चा चलिरहेको बेला नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एकताको पक्षमा वकालत गर्नुभएको हो। निर्मल लामाको 26 स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा भएको एउटा कार्यक्रममा प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखा पार्न देशी विदेशी प्रतिक्रियावादीहरूले नै ठूलो योजना अन्तर्गत लागि परेको दावी गर्दै एकता अहिलेको आवश्यकता भएकोमा जोड़ दिनुभएको हो। यसैबीच नेकपा केन्द्रीय संयोजन समितिले पार्टीका जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरेको पनि उल्लेख गरिएको छ। अर्को खबर रवि सपना शब्द जुहारी शीर्षकमा छापिएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिलाई लिएर काउन्टरमा उत्रिनु भएको छ। कानून दिवसको अवसरमा शनिबार आयोजित एउटा कार्यक्रममा कामु प्रधान न्यायाधीश मल्लले दुई तिहाईको सरकारको दबाव र महाअभियोगको त्रासबाट टाढा रहेर न्याय सम्पादन गर्न देशभरका न्यायाधीशहरूलाई भन्नुभएको थियो। कानून व्यवसायी हुँदादेखि नै आफूले लड्दै आउनु परेको पनि उहाँले बताउनु भएको थियो। अर्को खबर नयाँ पत्रिका दैनिकमा श्रीमान श्रीमती छुटेर बस्दा गर्भ निरोधक साधनको प्रयोग कम हुँदै शीर्षकमा शिवहरि घिमिरेले लेख्नुभएको यो खबर छापिएको छ। एक वर्षमा सरकारले वितरण गर्यो 2,66,00,000 विभिन्न अस्थायी साधन शीर्षकमा पनि खबर छापिएको छ। लुम्बिनीको मायादेवी मन्दिर दर्शनार्थीहरूलाई शुल्क वृद्धि गरिएको बारेमा दिपेश पछाईले भैरहवाबाट लेख्नु भएको खबर छापिएको छ। अनि अर्को खबर रहेको छ सरकार बजेट निर्माणमा केन्द्रित रहेका बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको यो खबर हो। देउबा शक्तिमा हुँदा आर्जुको सधैं रजगज भूटानी शरणार्थी प्रकरणदेखि प्रहरीको सरुवा बढुवा र ठूला ठेक्कासम्ममा विवादित शीर्षकमा भित्री पन्नामा अर्को खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानले युद्ध अन्त्यका लागि अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाब पठाएको छ। इरानी संचार माध्यमका अनुसार पाकिस्तानको मध्यस्थता मार्फत जवाब पठाइएको छ। जवाबमा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरिएको बताइएको हो। यद्यपि दुवै पक्षले प्रस्ताव र जवाबको विस्तृत विवरण भने अझैसम्म सार्वजनिक गरिरहेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्वाकांक्षामा केन्द्रित 14 बुँदे समझदारी पत्रमा आधारित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत गरेको अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार गर्दै खारेज गर्नुभएको छ। द्वन्द्वमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेको पाकिस्तान मार्फत आएको जवाबलाई उहाँले खारेज गरिदिनु भएको हो। राष्ट्रपति ट्रम्पले शर्तसहितको जवाब कुनै पनि हालतमा मान्य नहुने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत उक्त हमलाको निन्दा गरेको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाएकोमा आपत्ति जनाएको हो।
11: साझा खबरमा अब खेल खबर। नियमित कप्तान अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाली राष्ट्रिय महिला भलिबल टोली नयाँ कप्तानको खोजीमा छ। अनुभवी कप्तान अरूणाको अनुपस्थितिमा मुख्य प्रशिक्षक जगदीश भट्ट आगामी 8 जेठबाट राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपमै नयाँ कप्तान नियुक्त गर्ने तयारीमा रहनु भएको छ। सन् 2019 कप्तानी गर्नुभएका अरूणा शाही अस्ट्रेलिया पुगेपछि राष्ट्रिय महिला भलिबल टोलीले नयाँ कप्तानका साथ काभा च्याम्पियनशीप खेल्ने भएको छ। नेपाल क्रिकेट संघ विज्ञानको विराटनगरमा भएको वार्षिक साधारण सभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ। वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाड़ीहरूलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताउनुभयो। उहाँका अनुसार अवार्ड 5 विधामा छन् जसमा सर्वोत्कृष्ट पुरूष र महिला खेलाड़ी हुनेछन्। पुरूष र महिलातर्फ युवा खेलाड़ीलाई अवार्ड दिइनेछ। त्यसै गरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उहाँले बताउनुभयो। नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एकजना व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गर्ने जनाइएको छ। क्यानको पछिल्लो समयमा नेपालको एक दिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको पनि बताइएको छ। क्यानले पछिल्लो पटक 2081 असोजमा साधारण सभा आयोजना गरेको थियो। त्यसपछि साधारण सभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न समेत उठ्दै आएको छ। र गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा आइतबार टर्किस एयरलाइन्स विश्वकप गल्फ कप अन्तर्गत एमेच्योर सिरिजको काठमाण्डु छनौट प्रतियोगितामा चन्दन कायस्थले उपाधि हात पार्नु भएको छ।
1: वन व्यवस्थापनमा सरकारको चासो र रणनीति कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब राष्ट्रिय वनमा समुदायको पहुँचको कुरा। सरकारले समुदायले उपभोग गर्दै आइरहेका ठूला वनलाई कतै निकुञ्ज त कतै राष्ट्रिय वनमा परिणत गरेपछि वनमा आश्रित समुदाय समस्यामा पर्दै गएका छन्। तर डिभिजन वन कार्यालय बाँकेले भने उपभोक्ताका लागि वार्षिक वन पैदावार आवश्यक पर्नेका लागि घरसम्मै सूचना दिने गरेको छ। कोलपुर सब डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत प्रभात कुमार दाहालसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
4: तीन तहको सरकार छ र हाम्रो यो बाँके जिल्ला र बर्दिया जिल्लामा दुईवटा राष्ट्रिय वनहरू पनि पर्छ र बाँके जिल्लाको अथवा जुन बर्दिया राष्ट्रिय वनमा चाहिँ हाम्रो प्रवेश निषेध नै हुन्छ। त्यहाँ पनि नजिककोलाई त मध्यवर्ती सामुदायिक वनहरू छ, त्यहाँबाट उहाँहरूले पाउनुहुन्छ। तर कोर एरियामा चाहिँ प्रवेश गर्न अलिकति हामीले जीव जानको डर भएर त्यो चाहिँ कानसम्मत तरिकाले त्यहाँ चाहिँ प्रवेश गर्न मिल्दैन। तर समग्रमा अन्य ठाउँमा चाहिँ सामुदायिक वनहरूमा चाहिँ पात भयो अथवा दुधे लहरा भयो अथवा कुनै किसिमको जडीबुटी, जस्तै हाम्रो गाउँघरमा पुरानो चलन छ नि त, त्यस्तो किसिमको जडीबुटीहरू लिनको लागि पनि सधैँ जानुहुन्छ। त्यसमा रोकटोक चाहिँ हामीले गरेका छैनौँ अहिलेसम्म। हामीले अझ यो पश्चिम क्षेत्र भनौँ नमा चाहिँ वन क्षेत्र एकदम कम 0.2% मात्रै भएर त्यहाँका उपभोक्ताहरूलाई पनि काठ दाउरा चाहिन्छ भनेर हामीले आफ्नो निजी यो के अरे वन कार्यालय पार गरेको नर्सरीहरूबाट निशुल्क रूपमा दिने गरेका छन्। यति मात्र होइन, हामीले घर घर पनि गत वर्ष घर घर गाउँमा घर घर लगेर पनि हामीले बिरुवाहरू हामीले बाँडेका छौँ। गत वर्ष बाँडेको, यसपालि पनि हामीले बिरुवाहरू चाहिँ बाँच्छौँ, घर घर लगेर बाँच्छौँ। यहाँ पनि आउनुहुन्छ, लानुहुन्छ। त्यसपछि हामीले फेरि वनजन्य मात्रै होइन, हामीले फलफुलका बिरुवाहरूदेखि लिएर आयोजन हुन खालको आँपका बिरुवा, लिचीका बिरुवा, कटहरका बिरुवा, अम्बाका बिरुवाहरू समेत वन कार्यालयले बाहिरबाट जिल्लाबाट खरिद गरेर ल्याएर पनि हामीले घर घरमा पनि पुर्याएका छौँ। हामीले नगरपालिकाहरूलाई पनि दिएका छौँ, त्यहाँबाट उहाँहरूले लानु भएको छ। विभिन्न स्थानीय तहहरूलाई पनि हामीले दिएका छौँ र हामीले पनि बाँडेका छौँ।
14: जस्तो कि डिभिजनको चाहिँ आफ्नो खालको त्यस्तो नियम छ, जसले आवश्यक पर्ने वस्तुहरूलाई सहजै रूपमा उपलब्ध गराउनलाई यहाँबाट पर्चे दिने या स्वीकृति प्रदान गर्ने या त त्यो समन्वय गराइदिने गरी केही गर्नु भएको छ?
4: हामीले शुल्क चाहिँ लिँदैनौँ। अब घर निर्माणको लागि काठ पनि जिल्ला पञ्चायत प्रशासनले फालाफाल काट्छ, जति पनि तपाईँले पाउनुहुन्छ। तर त्यसको लागि एउटा विधि प्रक्रिया त छ, तपाईँ अब त्यतिकै जाँदाखेरि त तपाईँले मैले काठ पाउँ भनेर पाइँदैन। त्यसको लागि घर निर्माणको लागि आफूले तपाईँले नक्साहरू होइन इन्जिनियरिङ तयार गरेर वडाबाट सिफारिसहरू लिएर गएर जानुभयो भने तपाईँले घर बनाउनलाई प्रशस्त काठ पाउनुहुन्छ। अन्य कुनै अब कहिले काहीँ आग लागि हुँदा कहिले केही हुँदा हामीले लौ न आगाही भयो भने अब तुरन्तै हामीसँग भएन, हामी आफ्नै समूह उहाँको कुन समूहको उहाँहरू उपभोक्ता हो अथवा उपभोक्ता होइन भने नजिकको छिमेकी कुन चाहिँ समूह हो त्यसमा हामीले सहजीकरण गरिदिने गरेका छौँ।
14: अहिले वन जङ्गलबाट काठ दाउराहरू ल्याउनलाई त्यस्तो समस्या छैन,
4: काठ दाउरा ल्याउनुलाई समस्या विधिसम्म जानु पर्यो। प्रत्येक
14: कर महँगो छ भन्ने छन् निकुञ्जलतिरलाई पनि कर तिर्नुपर्ने, सामुदायिक वनलाई पनि तिर्नुपर्ने,
4: कर चाहिँ अब यहाँले भने जस्तै अब त्यो अब म पनि एउटा कर्मचारी भएकोले उपभोक्ताको हकमा काठ दाउरा सामुदायिकबाट लिनको लागि उपभोक्ताको आफ्नै दर निर्धारण छ। हामीले वन कार्यालयले यति रेट राख्नु दिइरहेको छैन, हामीले एकदम सस्तो मूल्यमा उहाँहरू आफै मूल्य निर्धारण गरेर ल्याउँछ। अब कटान खर्च लाग्छ, त्यो त लाग्ने नै भयो, मूल्य चाहिँ एकदम सस्तो छ। पहिले चाहिँ राज्यले 10% पहिले थिएन एउटा समयमा, बिचमा आएर 10% गरेको थियो र गत वर्ष घटाएर 5%मा उपभोक्ताले बिक्री गरेकोमा 5% चाहिँ राज्यले कर लिने गरेको छ र बाहिर उपभोक्ताभन्दा बढी भएको काठ चाहिँ बिक्री वितरण गर्दाखेरि 25% राज्यले कर अहिले लिइरहेको छ। प्रदेश सरकारले यति नियम बनायो।
11: प्रभात कुमार दाहालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारको नीति तथा कार्यक्रममा आज सरकारले ल्याएका अध्यादेश रोक्न राष्ट्रिय सभामा विपक्षीको गृह कार्य। पश्चिम एसियाको तनावले नेपाल विकास उपलब्धि जोखिममा।
11: एसईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी। प्रदेशगत भेला गर्दै कांग्रेसको देउबा पक्ष, प्रचण्ड वामपन्थी एकताको पक्षमा।
1: ई बिडिङ चलखेल गरेर 313 ठेक्काको दर रेट परिवर्तन। विद्यार्थी लिगतिर हिँडेपछि दार्चुलाका विद्यालय 15 दिन बन्द। बर्फुलले चरा रित्तिएपछि पंक्षी अनुसन्धान रोकियो।
11: युद्ध अन्त्यका लागि अमेरिकी अमेरिकी प्रस्तावमा इरानको जवाफ अमेरिकाद्वारा अस्वीकार मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा
1: र क्यानले हरेक वर्ष क्रिकेटमा अवार्ड आयोजना गर्ने राष्ट्रिय महिला भलिबलमा नयाँ कप्तानको खोजी चन्दन कायस्थ विश्व गल्फ कपमा छनौट
11: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्रीलाई पछ्याइरहेको नेपाली समुदाय र वर्गको प्रसंग जसले प्रधानमन्त्री बालेन्द्र शाहले कस्तो लुगा लगाएको के बोलेको भन्ने विषयमा पनि पछिल्लो समयमा पछ्याइराखेको देखिन्छ हालैका दिनमा उहाँ सेतो सर्ट र पाइन्टमा एउटा कुर्सीमा बसेको फोटो सार्वजनिक भयो अरू व्यक्तिले पनि आफ्नो फोटो राखेर उस्तै लुगामा त्यहाँ बसिराखेका सामाजिक सञ्जालमा भाइरल जस्तै देखियो यहाँ प्रधानमन्त्री लेखिएको एउटा बोर्ड छ र भित्र लेखिएको छ बोर्ड भित्र त्यहीँनिर एकजना व्यक्ति जो ढोका खोलेर भित्र चियाउन खोजिराखेको जस्तो देखिन्छ तल चाहिँ यस्तो लेखेको छ त्यस्तो खासै केही होइन प्रधानमन्त्रीज्यूले कस्तो लुगा लाउनु भएको छ भनेर मात्र हेर्न
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा नेपाल प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला।

नमस्कार। देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन को प्रस्तुति कार्यक्रम साझा नेपालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम साझा नेपालमा हामी विविध विषयमा छलफल गर्दै आइरहेका छौं। आज हामी विशेष गरेर नयाँ सरकार, संसद र अब बन्ने सरकारको नीति तथा कार्यक्रममा बालबालिकाका सवालका बारेमा कुराकानी गर्छौं।

पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 9 बजे।

नमस्कार, गीत संगीत कुमार चौतारी, तिनचुरे अडियो भिडियो इलेक्ट्रोनिक्स एन्ड भेराइटी सेन्टर बसन्तपुर बजारमा अवश्य पाल्नुहोला। हाम्रा सेवाहरू आकर्षक मोडलका मोबाइल सेटहरू सुपथ मूल्यमा पाइनुका साथै

अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।

0: Yes.
1: Niyo etiket sama yun sa katikera baran pugyo.
2: मैले झोलामा चानाको सातु राखेको छु हो, बेलैमा खानु होला, आफ्नो ख्याल राख्नु होला,
1: अनि पैसा पनि सँगालेर राख्नु होला हो।
0: नयाँले संसार थाम्थेनो अनि म पल्टनमा लडाई खेल्नु जानु आँटेको त होइन त, पेन्सिन दिन जानु त आँटेको कि खानु टेन्सिन लिएको नि हो। आज जाने भोलि त फर्किआइहाल्ने हो नि हो। अनि तिमीले टापारा गाँसेर यसरी हाँसेर मायाले बोल्दा त 1913 मा हामी लभ गरी हिँडेको कथा पो याद आयो नि हो। मायाले संसार थाम्दैन नि हो।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 10 बजे।
1: अरे यार गलती भयो रजु, इट वाज जस्ट वन टाइम थिंग, नाउ इट्स ओभर, इट्स डन, इट्स फिनिश।
2: त्यसो भए म तपाईँले केही नभनौ, तपाईँ चिटर हो, चिटर।
1: रजु आई वाज ड्रंक, म होसमा थिइनँ रजु।
2: त्यसो भए मलाई डिभोर्स चाहियो, मलाई डिभोर्स चाहियो, बुझ्नुभयो नि?
1: थिंक अबाउट इट अगेन। एकचोटि फेरि सोच।
2: मलाई केही सोच्नु छैन।

मायाको खेल खेल्ने खेलाडीहरूसँग जिन्दगी बिताउने सपना कसैले नदेख्नु, जाने मान्छेको बाटो भुलेर पनि कसैले नछेक्नु।

0: होइन नि यस्तो सुन्न के हो तिमी बोल्यौ बोल्यौ उसले
1: हटाउँछ
2: प्ले गर्नु।

0: ल केटा बधाई छ, गीतको लागि एकदम बधाई छ। एउटा दामी गीत बनाएर पठाइन्छु, यसलाई मैले गाउने हो अनि हाम्रो आसो बहिनी नाच्ने है त। ओके ल कमेरा चलाइसक्यो।
1: ओ भाउजू, ओ भाउजू, सुन्नु आसो गरेर

0: Thank you. It means a lot, Dai.
1: मलाई लाइभ पर्फर्मेन्स भन्दा पनि रेकर्डेड एमपी3 सुने जस्तो लाग्छ. मान्छेले लिपसिङ गरेर हो कि जस्तो
0: लागिरहेको
1: छ. तपाईँ स्टुडियोमा जानुभयो भने त्यहाँ मिक्सिङको मान्छेले दुःखै पाउँदैन. दामी दामी एकदमै राम्रो. कमेन्ट गर्नलाई केही पनि छैन.
2: जस्ट अडियन्सहरूको तिमी फेभरेट हुन्छ ब्रो. यु डिड फर द अडियन्स. थ्याङ्क यू म्यान. थ्याङ्क यू. थ्याङ्क यू.

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डिभिजन वन कार्यालय खादबारी संस्था सभाको अनुरोध।
4: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
4: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौं।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन

0: जाउँ जाउँ माधीको गाउँ, देवढुङ्गा घुम्न जाउँ। माधीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ। मन्दिर अर्को, पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा, शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो। पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ। पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ। डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मारी जाऊ।
1: प्रायोजक मादे वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी। सम्पर्क नम्बर 029424122 र 98424349000।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी।
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका, साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
8: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98।
9: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएमको समय हो, अहिले दिउँसो 2 बज्यो।
10: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 MHz, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।
9: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएमको समय हो, अहिले दिउँसो 2 बज्यो।

0: डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र,
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
5: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन,
6: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1 बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
5: 0295602048,
6: 98420 59801
5: र 98520583।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
6: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजै रात ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।

0: जनहितका लागि करदाता सेवा कार्यालय हात धरे।
1: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9852708017 र 0295268017।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 0295-75-272, 98-17-34-00-51।
2: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिन्जार, सन्खुवा सवार।
3: नमस्ते डाक्टर साहब।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी 1 नम्बर बुनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर 6 चैनपुर बजार त्रिचोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98-621-37744 र 98-153-87-775।

0: हुनेछ।
1: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 62।
2: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन ट्रेडेन सप्लायर्स,
2: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
6: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना
2: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
3: दुर्गा ज्वेलरी उद्योग खातबारी 1 बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली। सम्पर्क नम्बर
2: 0295602048
3: 98429 8001
2: र 98520

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ के हो भन त?
2: के भएन मिस,
1: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: म्युजिक नेपाल मुभी।

0: एहे भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँडौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खातबारी एक भानुचोक, शङ्ख सभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
4: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानपारीको टुडी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
5: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराजा, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिसका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना, साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी, सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862-13-83-93, ईश्वरी कटुवाल 9842-10-76-29 र 029-560-508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।
6: यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सधैँ चुहिरहने त्यो थोत्रो घरमा आमालाई कसरी राख्यो? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेर सबैको व्यथा एउटै, त्यसैले मैले सुनेको छु माथला गाउँको मनीले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे, एकचोटि त्यसलाई भेटाउनु।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दगी राखेर भए पनि पैसा खोजौँला नि।
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सानो बारे छ, त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो गन्ते साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिए, एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ मैले भाइ? तिनको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउन तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउने मैले भाइ? अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा छैन? खेत बन्द गिराख, आइनको गर्दन बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस् म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आत्मा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: My second teacher, भविष्य नेपालको।
13: दाजु जसरी भए पनि लपारिदिनु पर्यो, बिहे गर्ने हो अब त।
14: म छु के फलमी,
13: तपाईँले त धोका दिनुहुन्न नि दाजु।
15: मिलाएर कुरा गर्ने दाजु, सकेसम्म अझै कुरा सुन्नुपर्छ।
14: फुलमा पानी हाल्ने अङ्कल,
16: यो घरमा बिहा गर्ने उमेर पुगेको छोरी छ अरे, केटो हेर्न आएको भनिदिनुहोस् न है।
14: ए केटी हेर्न आएको
16: हजुर,
14: बिहा गर्ने?
16: यस,
14: बस न त।
16: ओके
13: दाजु,
16: देख्यो
13: बस्छन्
16: भाइ, म आइपुगे पुगेन।
13: हजुरले यति गरिदिनु भयो नि दाजु, साह्रै गुण लाग्छ।
14: बुढालाई नि हेर,

0: नसोद भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोद आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोद घामलाई छाया नभए के हुन्थ्यो होला, नसोद मुटुलाई माया नभए के हुन्थ्यो होला।
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: जबसम्म तिमी छौ अनि म छु।
1: अनिमा नभएको भए के हुन्थ्यो?
0: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला, नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: हजुर, उठ्नुहोस् न भन्या, टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421881। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: everyone, this is Surya Singh Thakuri and thank you so much for liking It's My Show. If you like what you see, then please subscribe to our YouTube channel. I hope you will do that. It's on your screen. Enjoy.
1: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ
2: चुरोट बिरीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सहित वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौं
1: प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय डिभिजन वन कार्यालय खादबारी

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 099। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंग रोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री तीन मंगलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525197353 र 029750553।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: एक नम्बर सुन्न अस्तनिक व्याधिका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला झुम्का मङ्गलसूत्र शिरमा लगाउने जुनतारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
0: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
2: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

0: Kalisani Mori, Kalisani Mori.
1: डिभिजन वन कार्यालय खाँदबारी संखुवा सभाको अनुरोध
2: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
1: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
2: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
1: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याऊ।
2: ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
1: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
2: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
1: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
2: आगलागीबाट बस्न पानीको व्यवस्थापन दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
1: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
2: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
1: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरम्मत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि।

0: ठेक्का त ट्याक्राको मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525517353 र 029560553।

नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 5/6 डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5/6 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536556।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422173। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

Namaste, Nepal. Meronam Yero Tapa.

0: दिनेश थापा, लभ यु अल।
1: हेर केटा, दुर्गेशलाई केटी बोलाउन मिस्टर राजु गएका छन्। एउटा गायक छ सुरेश राणा, जसको स्वरमा केटीहरू फिदा हुन्छ, उसलाई किडन्याप गर्ने अनि केटी